0: बिल्कुल जनाब जमगे सासो साच कंदे यवा गेंठा पा तेरा बिल्कुल राशिद प्रोग्राम इसे जोड़े से पस्सी पर 938 280 495 असलामुअलैकुम। ओहो जनाब आसू बिया ट्राई के सही ना लेट मी चेक हु इज देयर वंस अगेन। अस्सलाम वालेकुम व रहमतुल्लाहि व बरकातहू।
1: वालेकुम सलाम इमरान भाई संगा चल रहे
0: खैर देख पर लवाए सुक दे कम जेने जी
1: मोहम्मद सलेमान और डॉक्टर सलेम खान।
0: सलेमान आवाज नन बदल जे से खोड़ ली रही
1: यार बस मोबाइल बदल शेर ने बड़ा खवा जबान दे आवाज की जी बदल बदल दी
0: खास संगई कोर के खैर दे वसात खती रहेगी।
1: बिल्कुल खैर दे ताज खई दे बच्चे खैर
0: खैर मा हुई रचे खत्म करो सलेमान बस आज किस्मत बदा से हुनु
1: बस यार लुंगा किस्मत देखा ली
0: ना ना ना
1: खत्म करे
0: ना ताला बोस तगम छे बद रौड़े जावेद कना
1: हाँ दा खबर खुदा
0: अगर बदल रौड़ी मना खर्चा बेकड़ी
1: अगर रौड़े केक और सलाम रौड़े वो
0: हाँ दारा तू वाया डॉक्टर सेब चे रिश्ता खपलो के पकार दे कपड़ा दोगे
1: यार तो बता हुआ मकना
0: हाँ
1: वो दखल न प्रदी थी
0: हाँ
1: दखल न प्रदी थी और दगन न रंगी थी
0: سعیدا ما خدا اورید لی وی دا فوری نه پردیخه دا پردو نه پردیخه ما خدا اورید لی دا ډاکټر نه داګه شاد دم دې دا هم
1: دې خو بس دا هم دې کړه فل نه پردیخه یو
0: خا خا
1: دا څنګه چې اکا سره غنده خبر وکړه
0: او
1: اکثر چې کوم نه پرشه دا راځي چې دا کړه الګ جنا کور سم رانی شي
0: بالکل او نو
1: بیا چې کوم نه نو رشه دا رانم پاتې کی
0: هغه بس ګډ ورشي خراب شي وسره کنه بیا
1: دا هو مرکه زما یو مرګره دی
0: او
1: هغه والے کړه ما ما دې کړی دا کنه
0: او او بالکل ڈیرا مانا نا ڈاکٹر صاحب بیا بام راجی بیا بام راجی داسا خپل پروگرام دے او دس جڑ خبر ہے خپل خبر ہے
1: بالکل خوب اداس کرو کہ خپل اون دے گانا رات لے کا
0: کم یوا
1: وعلیکم
0: السلام جی